0: عابدہ پروین کی آواز میں ابھی آپ سماعت فرما رہے تھے یہ خوبصورت سی غزل، اور اب اسی کے ساتھ اپنی میزبان عائشہ راحت کو اجازت دیجیے اس دعا کے ساتھ کہ آپ کی خدمت میں پھر حاضر ہوں۔ آج کا اردو پروگرام اب یہیں اختتام پذیر ہوتا ہے۔
1: ابھی آپ سن رہے تھے اردو کارکرم، یہ کارکرم آکاشوانی رامپور کی پیشکش تھا اور آکاشوانی کے لکھنؤ مرکز سے نشر کیا جا رہا تھا۔ میڈیم ویو 401.6 میٹر یعنی 747 کلو ہرٹز پر ہم آکاشوانی کے
2: پریاگ راج کیندر سے بول رہے ہیں۔
3: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
4: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
3: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
4: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
3: डायल कीजिए 8700014242।
4: नंबर एक बार फिर नोट करें 8700014242।
5: एक प्रकार से पीएम जय अब गरीबों की जय बन गई है।